हाजी हा कोरोनो किता सुकम अकम फ्रिक्वेंसी ट्यून कड़े दा नुगरान मीनवालो दा जलमी रेडियो नो शेर आदे और माशाल्लाह अमन रेडियो टांक अमन रेडियो करक 88.0 लकी मरवत रेडियो दे सुनो एफएम 96 टल दे और सुनो एफएम वाना वजीरिस्तान दे और नंद जुमेश पदा हो नन ज यवाजियम प प्रोग्राम के زمونگا ستر مشر مفتی مولانا کاری عبید سیب چکم دینو آغانن ما سر ملگره نده که دیشی سبا ما سر پروگرام که ملگره شی سبا را شی انسان کم زوره دیگه نا لکه سا خبر را پیخی دیشی کار را

0: जड़ गया और बिल्कुल कोशिश बको और चितु से परमेश्वर ने जिकुम दी गया ना देर देर देर रोगलाल का ना अब मैं कोई ब्याम किसा करे बड़े किस कर हाँ जी बिल्कुल मिला लो से परमेश्वर ने जिकुम दी आव हम पर को के ना वेले मने पर को और तो से कमेंट्स जिकुम दी आव हम ये सारा सारा प्रोग्राम की शरीको जगह जी मीने वाल पोता ममनी के ना चिल्ला बदी मुश्क कमेंट्स जिकुम दी आज शरीकी जी बिल्कुल फेसबुक निकमल्ला खान रोगला अहतरमात में कबूल कर बिल्कुल कबूल दी अख्तर नवाज भाई पा वजीरिस्तान मीना निकमला दवड़ फ्राम नॉर्थ वजीरिस्तान बिल्कुल वजीरिस्तान मीना ता सलमुन रलगल दी मुंग बदलत न पखटक मीने सलमुन दरवलीगू ते हवा पचपो उम्मीद दी कबूल बे के हमदुल्ला मलखेल और मुर्जन कड़ी चा असलाम वालेकुम मी हमदुल्ला मलखेल ओ फ्रॉम क्वेटर वेलकम टू द शो डेरा मनना अब्दुल्ला मलखेल यो जहान मनना अब्दुल्ला मलखेल वंस अगेन जे कड़ी ची ये माशरा बेसाख्त सच्चाई और सादगी का खातिल है और ये पेचीदा पन मुनाफिकत तो भरे रवियों और दिखाओ करने वालों का आशिक है डेरा मनना अब्दुल्ला मलखेल प्रोग्राम के अनुसार शिरकत करो अलाउद्दीन बेटन मुजन कड़ी सलाम लला संग चल बिल्कुल चाल हो ठीक ठाक तो खैर खरियात अलाउद्दीन बेटन यम द मस्ती खेल न जवा सलाम द पठान सिद रहमान अली खेल ता जी बिल्कुल ता सलाम चिकुंदा वर सदल दे हवा पो चपो ओ जी बिल्कुल ओ सटपा चिकुमदो रलेगा लेगा के ना जे सटपा रलेगा लेगा ओ चिसद रहमान बेटनी तदा डलेवी बेटनो दगा गुरुन गुल दजड़ में बुलबुल गुंदे फरियाद पसी कवीना देरा ला देरा वेले वेले वेले हाँ जी बिल्कुल दूसरा इमदाद मुझे इनकड़ी हुई जो सलाम अख्तर नवाज लला वालेकुम सलाम यो जहान मनन वसीम इकबाल मुझे इनकड़ी हुई जो सलाम अख्तर नवाज आगा वालेकुम सलाम आगा तदे बिल्कुल सलाम चिकुम दा आगा वर सदल यो जहान मनना माज अली बडवेर रोगला दा प्रोग्राम था माज अली बडवेर ये सलामुन ने कीले औरेर इख्तरमात पाखिरुन अख्तर नवाज दास्ता ले माशे खुदाई दे माल शा प्रोग्राम था देर देर पहरले वाकी चे प्रोग्राम देर खोले दे यो जहान मनना हो जी बिल्कुल यो जहान मनना जो प्रोग्राम था मुसर रोक ले माजरी बड़वेर सलमुना नहीं की रे इच माजरी बड़वेर यम ते बड़वेर ना सलमुना में आखला बिल्कुल सलमुना दी मुश्तर ओवर से दल और इच कल कल हम याद सते के ना बिल्कुल याद बड़े सतु और जी बिल्कुल देसरा मोहम्मद तम तहिनी मुश्तर रोक ला दा सही सही पर हो जी बिल्कुल ये जो अख्तर नवाज भाई अस्सलाम वालेकुम सा हालात थी बिल्कुल अल्हम्दुलिल्लाह हालात ठीक ठाक थी शबरवारी प्रोग्राम एक डेर खन कवी यो जहान मनना सखी रहमानियम सखी रहमानियम तरकी खेलना हो जी बिल्कुल कमेंट सिकुम दी कहना कला अली दुरे मंड की कहना नो ब्याम डेर स्तड़ कई के ना अतर की खेलो नहीं हम ओ पर दवा के में याद सतो डेर हम बनना बिल्कुल मुझ हम दवा गाने की याद सते बस मोहम्मद खान जी को नमूज जैन कड़ी आफ्टर अ लॉन्ग टाइम डेरी में दे पास तो इच जड़ा या दोनों प्रोग्राम तरो कले इच अख्तर नवाज भाई सलाम में वाखला कली ने हम वजीरिस्तान के शफात वजीर था यूनस वजीर था मामूर वजीर था और इसरा इसरा टोलो और दिन को तसलमुना वालेकुम सलाम और जी बिल्कुल साबिर हयात चिकुम द जैन कड़ियो सलमुना बिल्कुल ग्वाल अजरुन एरा ले गली दी कना यो जहान मनना इचे सलाम कौम अख्तर नवाज भाई और सरंगे बिल्कुल शवर बारी उम्मीद लरू ची तब हम शवे चाल शदा ठीक ठाक यो जमा शाला प्रोग्राम दे और शरावंदा अल्हम्दुलिल्लाह बस तुस दुआगानी दी प्रोग्राम चे शरावंदा यो जहान मनना कहू इचे टोलो मालगरो तमें सलमुना वरको वालेकुम सलाम ओ सलामुना दे वरसदल ओ इसरा इसरा सलाम ओ रायतलाता सलाम कवा बिल्कुल इरतला भाई चिकुम दा प्रोग्राम उर्वी एतो सलाम चिकुम दा आवे कबूल कड़ाई यो जहान मनना हाँ जी बिल्कुल मुसरफ फेसबुक तलारे मलगरी ची मुसर रोली मुसर प्रोग्राम के शरीकू جی بالکل تو سے زر زر خپل کمنٹس کوم دی فیٹ کے کنا او بالکل تو سے کمنٹس پر پروگرام کے سرا سرا شریک کیو پروگرام چکم دا سرا سرا شیئر کوی ہم خپل مینه والو ته ویایا هم کنه هزه که زموږ سره پروگرام کې هغه شریک شي او زیات ملګري چې کوم دي هغه روشي او بالکل بل سو پروگرام کې کال صحیح ده 0927-291-292. جی السلام علیکم.
1: وعلیکم السلام.
0: وعلیکم السلام جی. سو کروغلل د کوم زوینه؟
1: افتابلی د سورانی کټ زاینه.
0: افتابلی د سورانی کټ زاینه پروگرام کې هر کله ته استلمه شي په خیر روغلی. چلو ٹھیک مننا ڈیر مننا پروگرام کے اور بس خیال ستائے جان ٹھیک شو. وعلیکم السلام. وعلیکم السلام یو جہان مننا. ہاں جی بالکل یہ چلا مجھے سڑے دونوں پروگرام تروشی کرنا چپل پروگرام سٹکی جی مجھے للا تر پروگرام کی شرکت وکو. جی السلام علیکم. بالکل ٹھیک ٹھاک کیا سوکتا اور میرے سر دکم سینا بالکل خیر خریات تا اور میں سوکھ تر سرا خوش نو میں سدا تڑا ماشے پو خیر رو لے سرنگ شے گرمی خو نشتا شکر دی الحمد للہ بالکل حضیری دی جکم دا اول لگے دا سب ہوا ہے پروگرام کے نن کنا اچھے جڑا وقت نے نرسی صحیح نفس نفسی لگے دلے دو صحیح بالکل دا موبائل چکم دا کنا دا چے سوکھم دا وی ای گیلا ڈیرا کئی موبائل نا صحیح اچے او مشمون چکم دیا کہ موبائل کارٹون کسی کلا گیم کئی کلا سکئی پوشوے نو نظیرو نہ چکم دیا گا کام شول کنا چکم مشوم تک سی پوشی چے موبائل ڈیر استعمالی اگی دے مخ رنگ نہ دو نظیر بالکل ختم یا مخ رنگ بالکل خروپ شوی زکہ چا غسر بیرمی رو درومی کنا بس شکر دی الحمدللہ خیر خیریت تام نو مند ڈیر من نہ دیکھو او چا تب دعا سلام. وعلیکم السلام. وعلیکم السلام یو جہان مننا. جی بالکل خیر دی بس ابو دو سے دا خدمت تے پروگرام کی مسرا حاضری لگے مسرا پارٹیسپیشن کے یو جہان مننا. جی بالکل دھام مسرا مشو رور کنا جی مسرا روکنا پروگرام کی مسرا شرکت کنا موبائل نہ ڈیر گلا کئی کنا نو یقینی سرا کا موبائل تے مجھے اوکسو کنا نو آلے دیدی استعمال چکم دا سمرا مشمون دیا کی استعمال کئی آغا دیر زیوت خلق دیر گیلے کئی کنا بیا مشمون ہم استعمال آئی ہم اوکور کے مور پلور چکم یا ہم مجبور کری کنا او کوڑی کی وی کستر وی چھ موبائل چکم دا مزے استعمال ہم خام خام استعمال ہم. جی بالکل دیسرا اور ہان ہان فیس بک دلار مجھے جان کری چھو. السلام علیکم ورحمت اللہ وبرکاتہ. السلام علیکم ورحمت اللہ وبرکاتہ. وعلیکم السلام یو جہان مننا پروگرام کی مسرا شرکت کولو چی تو مسرا پروگرام کی شرکت کول بالکل دا پروگرام چی کم دا مسرا ووروے یو جہان مننا دیکھو. جی بالکل اور آن ہن بیا جن کڑی سدے یہ لی دی کلا. چلو ٹھیک شوڑی را بنا نا پروگرام کی مسرا شرکت کولو. جی السلام علیکم. وعلیکم السلام جی. سو کروگ للا دیکھوم زینہ خبر کی پروگرام کی ہر کلے تو انسٹڑی مشی پر خیر راغ لے چلو ٹھیک شو ڈیرا مننا یو جہان مننا دیکھو سنگ چل دے کویٹے موسم سنگ دے باران شوی کنا بلا ورس باران شوی نا اس سے لگ لگ اچھا آخوا شوی ہوگا نا ماں جی چرتا میں گو مجھے خبر ہے تیرا شوی ہو چاہے باران شوی ہو بس چلر خواتا ہم شوی سن سے سڑے ہوا گانے الحمد للہ ملا خیل پل رگلی ہوئی کہ نا
1: بالکل بالکل
0: چلو بس
1: دا موبایل
0: دی پاسا پیل راغلی دا موبایل یی چې دا چې کوم دا اورر خلک ګلمن دی ورنه
1: موبائل
0: دے بس دا استعمال چکم دے دا غلط کی نا صحیح بالکل دا اگر موبائل چکم دی یو پخپل وقت منے کال دا پر استعمال شی ضرورت دا پر استعمال شی دا نا چی مون نور کارون نا ہو باسی کنا استعمال سہولت ہم دیر زیات استعمال ہو کنا او چے آگا دے مون خپل کار نہ ہو باسی نو بتا مون دے پرا صحیح نہ دے کنا
1: بالکل
0: صحیح ڈیرا مننا عبداللہ مل خیل پروگرام کرو سر شرکت کولو آمین آمین جی بالکل مینے والا دا مسر عبداللہ مل خیل دا کٹ سا مسر رغلو یو جہان مننا عبداللہ مل خیل او بالکل عبداللہ مل خیل چکل ہم راجی کنا جکلا کامنٹس ہم کئی نو ادا سی کمنٹ وی لیکن ما مخ کی ہم وی لیو کنا او چے اغا دا سی وی چے من تو یو پروگرام چکم دا اہم کول شی جی السلام علیکم وعلیکم السلام جی سوک تیرو سر علیکم زینا بنو سرانی نا سلاودین بام منے والاڑا وی تا چا تا قتل خلق زما پنندرا اوچ متا تا قتل پروگرام زڑے ادھرے کو زڑے خبر ہے یاد چلو ٹھیک وعلیکم السلام وعلیکم السلام جی بالکل دا مسرا صلاح الدین دی بنی گل نہ مسرا رغل ہو گرا یو جہان منن جی السلام علیکم وعلیکم السلام جی سو کرول سر علیکم زینا صفدر خان خٹک دی کڈی نہ رغل ستڑما شی پو خیر رغل سن چل لا صفدر خان شی برابر یہ خدای دی مال شی خدای دی مال شی سرنگ سیات مزاج ریز دی سرنگ تیرا کڑا وقت شرموندا بس فرسٹ کلاس مشتا ہم دو گانے کو مجھ دو گانے تک ہوں خیر خریت ہم نامند نند پروگرام کے سر اتر وڑی دی زڑے دنیا کے سر سر شریک کا ہے صحیح بس وړکتوب خدا سی کنه چې وړکتوب خو خامخا وړکتوب وي کنه بس خدا سی وړ کو اکثر دغه څنګه کول چې الیکشن کې گاډه بس لوټ شو لګی ته به جم جوړ کړو چې دی به وړل نه کنه چې به موږ گاډی ته ورخیژو او کله کله وہ پولنگ اسٹیشن تا لوڑل پہ باغوزی کے پوتے ہم پوچھو صحیح ڈیر بنا نا صفدر خان پروگرام کی شرکت کے والے یو جہان بنا نا کو نور چاہتا دعا سلام وعلیکم السلام وعلیکم السلام او یو جہان مننا ڈیرا مننا دے کال کبل یو جہان مننا ہاں جی بالکل مینے والا پروگرام کے یوا گھنٹہ چکمولو کنا داتے رشوا کنا ہاں جی بالکل دگی گھنٹے پر سٹارٹ کے چکم دا کنا یو فرمائش شمو چلالا 1946 پر لطا لوٹ شا کنا اور بالکل دے موج پیدایش نا چکم دا ہم مخ کے لوڑ دا کنا ہاں جی بالکل دا سندر چکم دو دا برو سر اور وے اور نو چیتا با ہم نزے او بیا برو درمو پروگرام کے گپ شپ چی کم دا آبا لگوی تو سے کال تو سے میسیج چی کم دی آبا پروگرام کے شریک کو او بلکل تو سے میسیج کولا شے دے میسیج طریقہ کار خفل موبائل کے بکریئے میسیج آپشن تا سے اللہ بکی پیٹل کے یعنی غاٹ الفظونی کے آرے کے لیکے بے بس سپیس ویر کے سپیس نمات خفل نوم دے خفل زوینم خفل پیغام مشتبی رسین کے 8583 منے او دینے نوا فیس بک منے ہم تو سے پروگرام اور ادل شے او کمنٹ سیکشن کے مستقبل کمنٹ سیکم دی او کول شے پروگرام کے شرکت کول شے او جی بالکل دا سندرا چکم دو دے اور شاہجہان پا آواز کے دو کنا جی بالکل دا برو سرا اور 1946 والا اور بالکل زڑے میچن چکم دی دا وہ گڈی جی کنا ہاں بالکل مینوالو چ خوبولی نشے کنا بالکل بیا برو درو دے نہ فاست